सहकारीहरूले

सम्मान दिन चाहती अब बढ़ते आपको पशुपतिनाथ सरकार समाज

संसार तथा समन्वय गरेको अवधिमा उदारत प्रतिकारमा प्रवृत्तिमा कठिनी लगभग 5,000 भन्दा बढी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढी प्रभावित

सबै नेपालीहरूलाई पुनः सोमबार आज बिहानै बाट थप मदत का लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनु भयो। मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारका प्रसङ्ग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसरी प्रधानमन्त्री बालन शाहले सङ्कटको घडीमा जीवन रक्षा गर्दै नागरिक

बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बारीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो तर सो अनुरूप बालीका कारण क्षति पुगेको सबै अधिकारीहरूले बताएका छन्। पहिलो जोखिम रहेका क्षेत्रमा शीतल बजार गोपमी खोला कृष्णा भीर ज्यामेले घाट चौथी भीर मुक्ति खोलादेखि जवान खोला फिस्लिङ चुनिङ टाढा धारा पानी गोप्पे भीर र सिङ्गल धारा सड़क अवरुद्ध सड़कमा रहेका पुलहरूमा समस्या देखिएको सबै बताइएको छ। यसैबीच हिजो अपरान्हदेखि नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबै तिरको आकाश खुला

अवस्था

त्यो थियो कसको आदेशमा उहाँलाई घर बाटो गरियो भन्ने बारे आजसम्म त सम्म जवाब छैन। उहाँको नियन्त्रणका विषयमा चर्चा गर्न सरकारको आलोचना समेत भएको छ। जेजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा संसद महासचिव प्रेमीले लेख्नु भएको खबर विद्युत विश्वमा प्रकाशित छ। कक्षा पाँचसम्म दिवंगत विद्यार्थीले वार्षिक 12,000 र कक्षा छदेखि 8

अध्यक्ष सञ्चालनले व्यवहार समूह क्रियाशील सदस्य अध्यक्ष शर्मा खबर लेखिएको छ। अस्पतालको स्वास्थ्य कर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5 लाखसम्म जरिमाना सहितको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। यतै पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। पश्चिम पहाडले पहिलोले रोकियो

Network, CIN.

आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा

three Sundays.

0: was on East of East.
1: Bye, Jimmy. Bye, Jimmy. Bye, Jimmy. Bye, Jimmy.

Thank you.

0: zombies.
1: Thank you.

को कुछ किया सरकारी अपना स्वास्थ्य कर्मी को सुझाव राज्य कार्यवाही बढ़िया दुई करोड़ उनहत्तर लाख राजस्व संकलन बाढ़ी पहिरो में मृत्यु की संख्या 21 पुग्यो पांच घाइते और 5 जना संकलन बर्दियामा निरन्तरको वर्षा हावाहुरीका कारण पात्रभागीको धान क्षति भइरहेपछि किसानहरूले ठूलो क्षति भोग्नुपर्ने अवस्था आएको छ। लगातारको वर्षाले धान बालीहरूको साथै खेत जग्गा भोगेपछि किसान चिन्तित भएका हुन्। राजनीतिक नगरपालिकाका छ फुटा किसान सीताराम थालले आफ्नो 8 कट्ठा खेतमा पत्र गरेको धान निरन्तरको वर्षा र हावाहुरीका कारण भएको बताउनुभएको छ। आफ्नो गाईको धान खेतमै भनेर भिन्नुको साथै खेतमा पानी भरिएपछि उत्पादन घट्ने चिन्ताले सताएको उहाँको भनाइ छ। सीताराम थालको जस्तै बर्दियाका

क्षेत्रहरू जलमग्न भएपछि पानी जन्ने रोगको जोखिम बढ़ेको छ। लगातारको वर्षा र भूगर्भका कारण पानी खानेपानीका मुहान तथा स्रोत प्रदूषित हुन सक्ने र त्यस्ता दूषित पानीको प्रयोग गर्दा मानव स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने स्वास्थ्य कर्मीहरू बताउँछन्। वायु तथा दुर्वाणपछि खानेपानीका स्रोतमा फोहोर तथा रोगजन्य जीवाणु निस्किन सक्ने भएकोले छाडा पखाला फैजा पाइफाई लगायत

Mira.

0: पर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगलेपछि रात मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजौँ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जारी मजारी सन्देश।
3: Thank you.

0: निवेदन घर र सम्पत्ति गुमाएका छन् भने कतिपय परिवार अहिले पनि विस्थापन र त्यसपछिको कठिन अवस्थासँग जुझिरहेका छन्। बाध्यता धेरै समुदायका लागि पनि बढेको जोखिम नयाँ होइन। बाध्य आएपछि सुरक्षित ठाउँमा पुग्नु सबैभन्दा पहिलो आवश्यकता हो, तर सुरक्षित ठाउँमा पुगेपछि पनि केही कुरा ख्याल गर्न जरुरी हुन्छ। एउटै ठाउँमा धेरै मानिस बसिरहेका हुन सक्छन्, लुगा फेर्ने छुट्टै ठाउँ नहुन सक्छ, शौचालय अधिक टाढा वा अँध्यारो हुन सक्छ, वरिपरि चिने जानेका र अपरिचित दुवै मानिस हुन सक्छन्। नमस्कार साथीहरू, म हुँ मिनी अनि यो हो मायाको प्रोफाइल नम्बर। आज हामी कुरा गर्दैछौँ माथि वा विस्थापन पुगेर आफ्नो शरीर गोपनीयता र व्यक्तिगत सुरक्षाको ख्याल कसरी राख्ने। पहिले हाम्रै साथीहरूका कुरा सुना मैले।
1: बाढी पहिरो आएको बेला त अब असुरक्षित ठाउँमा त हामीले अब छोडेर जानै नै पर्छ आफ्नो स्थानलाई। अब शौचालयहरू पर्याप्त मात्रामा हुँदैनन्, धेरै मान्छेहरूसँग अब आफूले कसरी त्यहाँ सामाजिकीकरण हुने त्योसँग घुलमिल हुनुपर्छ, अनि त्यसपछि गएर अरू त्यहाँ चाहिँ त्यहाँका मानिसहरूसँग बसोबास गर्ने भयो, त्यहाँको सरसफाइदेखि लिएर भयो, खानपानहरू भयो, लत्ता कपडाहरू सबै आफूले नै गर्नुपर्छ। त्यसमा चाहिँ साबुन स्याम्पू भयो, अनि मैले अगाडि भएको बेला प्याडहरू भयो, त्यो चाहिँ राख्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। आफूलाई कम्फर्टेबल भएको ठाउँ बस्ने धेरै मानिस परेर पनि अब जस्तो ठिक लाग्छ भन्ने त्यस्तो ठाउँमा बस्छ।
0: धन्यवाद है साथीहरू त्यो मुख्य कुराकानीका लागि। अब भनौँ विशेषज्ञको सुझावतर्फ। गेमा गाउँपालिकाकी महिला विकास निश्चित रमा पुनको सुझाव सुनवाई।
2: सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परे साथी र दिशाशील व्यक्तिसँग निस्किनु पर्छ। कसैले परिसर मोबाइल रोजगारी डिगर वा अन्य प्रलोभन देखेर आफू नयाँ साथीलाई लिएर खोजेमा
0: हाम्रो गोपनीयता र शरीरमाथिको अधिकार हराउँदैन, तर कहिले काहीँ असुरक्षित व्यवहार चाहिँ गाह्रो हुन सक्छ नि।

सरकारी कर्मचारी।

0: खानुहुन्छ खानाही भाइ एक बाबु तिम्रो कुनै रहा म कुनै हाम्रो कानुहुन्छ म अर्थात् रहा कहाँ प्रति
1: सरकारी संस्थाको पछि हो पुरानो सङ्ग्रह काउन्सिल

Come on.

सहकारिता

सर्वसहकारी नगरपालिका र

Thank you.

Thank you.

Thank you.

अन्न, केटागरी, साग सब्जी, फल

0: dirty Sundays.
1: So

ಪರಿಣಾಮ ಸ್ನೇಹಿತ ಮುಗಿದು ಇಕ್ಕಿ ಚಿಂತಾಮಣಿ ಮುಖದ ಕೈ ಹಚ್ಚಿದೆ

Thank you.

Dia de Hanukkah.

Yeah.

Ti prometti, ti prometti, ti prometti.

0: जानकारी दी
1: है।

ఆ దిన్ సోనే టు ఫ్రాన్సిస్ అబచో ఆస్కే గురు జనసి

Thank you.

Thank you.

0: Satanism.
1: He said, Satanism.
0: I was

absolutamente. Aquí, people, ¿no? Busca comida, busca.

Mm-hmm.

1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0 1 0 0

I'm gonna get it.

της κρατικής περισσότητας της ΕΠΑΔ, αρχίσει η Σαρκάιζα.

संघ अध्यापक कार्यको पूर्ण प्रयोग लक्ष्य तथा सम्बन्धित कार्यविधि पूर्ण कार्यमा पठाइने व्यवहार जानकारी गराइन्छ।

समस्याएर पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला

0: सुन्न होस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुति तथा तयारी खाना जङ्क फुड।

48, 98 θα αναρρωστεί και ασύ έξω ο τέσσερις.

বিভিন্ন আইটেমের মৌসুমি বা বেমৌসুমি তরকারি চাল লাগাই

行了。

राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

Thank you.

Thank you.

Thank you.

Ben at the first, who's there?

0: ಸಂಸ್ಕೃತಿ
1: ಸಾಮಾಜಿಕ ಜನರಿಗೆ ಸಂದೇಶ.

সংস্থাগুলোর কাউন্সিলের পক্ষে পাঁচ জনের নাম তালিকা রাখি।

0: जानु छ। नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै गयो हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउन
2: रेडियो प्रभावा एफएमद्वारा जारी जारी सन्देश।
3: रेडियो चुम्बाला र रेडियो पूर्वाको प्रस्तुति

हमारे पास

र जापानमा जारी विश्व एसियन प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्दै

0: जनसांख्यिक संतुलन कमजोर बनाएको छ। मानवहरूले विकासले बाढी र पहिरोको चपेटाले असल क्षेत्र भएपछि पार चढ्नेको संख्या बढ्दो छ। यसको कसरी सराहनी गाउँलाई समृद्ध र सहरलाई बस्न योग्य तुलै गर्न दिँदैन।
1: नेपालमा सडकहरूको टुक्राइ र रेडिसनको जोखिम लगातार बढ्दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 1,19,392 जनावरको टुक्राइका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढेर 2,10,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टुक्राइका कुल घटना 2,23,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत एपिडेमियोलोजी तथा रोग नियन्त्रण शाखाका अनुसार प्रदेशगत आधारमा यता 2081-82 सबैभन्दा बढी भएको थियो। प्रदेशमा 80,185 जनावरको पोखरीका घटनाहरू दर्ता

0: 사이드만 그냥 앞에 사이드 제일 소중한
1: 장부가요.

भाई को विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुनै राज्यसँग त्यो परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यको मातहतमा हुनुपर्ने बताउनु भयो।

0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएलले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब दिने थिए नेपाली सुशीला श्रेष्ठबाट।
1: पूर्ण पार्टी पकड़ा रसोलको आमा छोटिङको गाउँ पालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसोलका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डेलाई ढुन्चे र सेक्रोलेसी जोड्ने पुल निर्माणको काम अहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौँ।
2: सँगसँगै हेर्ने भन्ने हाम्रो कुरा छ। तपाईँलाई बताउनु भएका सम्भव तरिकाबाट

0: चाहिँ कति मुस्किल प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
1: उहाँको के फ्याक्ट्रीले चाहिँ जोड्ने पुल निर्माणको काम सुरु हुने बताउँदै हुनुहुन्थ्यो र सोलका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे। उहाँले टोकनासाथ रेबिज विरुद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशु सेवा विभागका डाक्टर रुसिका श्रेष्ठ, तपाईँ यदि आठ प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढीको कारणले घर गाई गोठहरूले बढाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ, खानाको खोजीमा आवासको खोजीमा जनतिर भगाइरहेको अवस्था छ, जसले गर्दा उनीहरूले रेबिज रोगको संक्रमण भए पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शङ्कास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरुद्धको यो रेबिज रोग लागिसकेपछि कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौँ भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर परिवार जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शङ्कास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरुद्धको निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरुद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रुसिका श्रेष्ठ। गत भदौ 10 गते भाइ हुँदा नुवाकोट देवीघाटका हजुर दाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाडौँमा थियो। बाढीले घरमा चाहिँ क्षति गर्यो। यो बाढीको स्थिति पनि अघिल्लो पटकको भन्दा फरक छ।
0: हामी 9 गतेदेखि नै घरमा कोही पनि छैनौँ, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्नु परेन। मैले के हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो चाहना तथापि त्यहाँ पछि हामी सबै छौँ, सबै घरमा छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ने त्यहाँ हुने बजार चाहिँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षैपछि कहिले चाहिँ अब कुन जिल्लामा चाहिँ अब बाढी पहिरो गर्ने, कहिले कुन जिल्लामा बाढी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि कुन पेसाहरू बनाउने सन्दर्भमा नदी किनारको तल बेसीको घाम छेउछाउमा भए पनि सडकको विकास गर्दाखेरि त्यसलाई अलिकति अलि माथिल्लो भेग हुँदै लगिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहमाथि बस्थ्यो होला, पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब यो अब एउटा स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि तत्तिनै पनि नदी सतहबाट 70-60 मिटरको चाहिँ अब माथिबाट सडक सञ्जालको विकास भइयो भने यो किसिमको क्षति हुँदैन भन्ने मलाई लाग्छ।
1: नुवाकोट देवीघाटका अर्जुन राज श्रेष्ठ रसुवा फुटेपछि बाढीपछिको अनुभव सुनाउँदै, तपाईँलाई पनि बाढी तथा विपदकै आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र मेसेज

सम्झिन खाते तथा कृषि संगठन द्वारा जनहित

त्यो कानुन हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय

0: त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको समानता तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न समानताहरूको बिचको विभिन्न तहका सरकारहरूको बिचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
1: प्रधानमन्त्रीले राष्ट्र सङ्घको शब्दमा त भन्नुभयो होइन, चीन भारत नेपाल लगायत देशसँग एउटा समन्वय गर्नु पर्यो। तपाईँले सान्सन कुरा होला कि यो समन्वय सचेतना नदिएको कारणले यस्तो भयो भनेर कतिपय आलोचना पनि गरिरहेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेका छ, चीनसँग त्यो जनताको त्यो व्यवसाय त्यो टुटाउनको लागि प्रधानमन्त्रीसँग तपाईँसँग बात गरेको, तर अनि तपाईँले जति यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नु नि त्यो कारणसँग तपाईँकै हुनुहुन्छ नि
0: तपाईँको भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको पञ्चम निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौँ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौँ र त्यसलाई हामी इस्टाब्लिसै गर्छौँ, त्यसमा कुनै शङ्कै छैन, त्यसमा हामी प्रतिबद्ध छौँ त गर्छौँ। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा त्यसलाई रियलाइज गर्दै गर्दा अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर पुनगत रूपमा ल्याउँदै गर्दा आज नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमताल नै केन्द्रित छ। 2000 बढी हिमतालहरू भएको नेपालको अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्, विशाल हिम श्रृङ्खला छ। अनि त्यसपछि त्यो हिमतालहरू 2000 बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसिमोडको 2020 अब सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 वर्ष अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानुन निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ, कानुन निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्षलाई अलिकति फिटल हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विद्युतलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जल विद्युत आयोजनाहरूको तपाईँले पटक पटक
1: आयोजनामा

ایسا تھا کہ جم رستہ یہاں سکھی کرنے رستہ نہیں ہونا

শিকার ভাবনা হোক কাউ তৈরি হবে না।

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूमपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन
2: बिताउनु। रेडियो गोवा एफएम द्वारा सङ्गीत बजाई सङ्गीत।

Ya tú qué tal eres.

सरकारी आवेदन पेश कर।

Yeah.

0: उपाय हो। लागू पदार्थको यसपटकको प्रयोगले पनि रस मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा सजीव मजारी सन्देश।
0: रेडियो गुरुबाबा एफएम।

0: sesemacam. Semacam paling gatana ke sengkus. Dua mamanan paribasi Ukraine ko Churchit National Academy of Science na agu lagi ko sa Kiev ko madhya bagma avasthit ukta tintale bhavan ma lagi ko agu ko lapkar a bato dhuwa tasvir haru ma dekhna sakinchha. Kiev bata BBC ka Paul Adams bhanchan. जेको इन्जिन भएको ड्रोन भुइँमा बजाइएको बेला उक्त हमलाले पारेको प्रभावले जमिन प्रदूषणदर्शीले कैद गरेका थिए। कालो बाटो धुवा आकाशमा फैलिँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र धम्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौँ किएवका मेयर भिताली त्रिप्सको घटनास्थलमा थिए र उनले उक्त सहर रुसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिए भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इङ्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ ध्यानमा आइरहेका पाँचजना पुरुषहरूलाई आइतबार सबैले पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित खसहरूमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिस नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा दुईवटा घटनामा 80 जना भन्दा बढीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा वसुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि मुख्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतन्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन् र उत्तर पश्चिम भारतको पञ्जाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पाकमारामा रहेको लवली प्रोफेसनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सडक विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैसीले भोटेकोसी त्रिशुली बारीले पुर्याएकै स्तरमा पछिल्लो पटक सडक पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलो प्रभाव परेको बीबीसीलाई बताए।
2: बारीले 2 पुलको एउटा टोच काटेको उनले बताए, तर आइतबारदेखि पनि घटना थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउने काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्था बारे उनले भने
1: आक्रमण गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्।
2: भएको विषय आउँदो युरोपीय आउँदा बिजुलीको मागधानमा भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र मागधान्न नसक्ने भएकाले युरोपमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सम्भव बताए। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भनौँ दोस्रो पछिल्लो वर्षपछि जन विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेको बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
3: कार्यक्रममा आन्तरिक उत्पादनबाट उपयुक्त हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। मात्र आपूर्ति सन्तुलनका लागि टर्केबार मुजफ्फरपुर 600 मेगावाट, भरतपुर महेन्द्रगढ 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 1,72 मेगावाट हुने अनुमान गरेको छ।
2: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढीले झन्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्को रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गिग्रहण हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ
3: सम्पूर्ण समावेशले पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अघि बढाइदिएको सम्बन्धमा जानकारी गर्न चाहन्छु।
2: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षबाट पनि कैयौं जल विद्युत आयोजनामा प्रभाव पर्नलाई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसकेले उसले जनाएको छ। आजबाट हामीले भोटेको त्रिशुली बालीबाट प्रभावित हुन गरी विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहित रेडियो कार्यक्रम बीबीसी हातेबाट शुरू गरेका छौँ। उक्त कार्यक्रममा अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोर्याम मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा परिसँग सम्बन्धित विषयकै भोटेको त्रिशुली बालीका कारण बन्द रहेका विद्यालयहरू खोल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड दिइएको छ। नुवाकोटबाट शक्तिनारायण प्रधानको रिपोर्ट।
4: बालीका कारण बन्द रहेको देवीघाटमा रहेको सहित जगत प्रकाशन शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मन परामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानध्यापक मोहन चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई दसैँ पढ्दै गर्दै अगाडि बढिरहेका छन्। केही स्केटहरू स्कुल पारेको हुनुहुन्थ्यो, त्यसरी खुला पारेको टुलिङमा आउनुभयो र स्कुलले हामीले होस्टेल व्यवस्था गर्नु पर्यो र उहाँहरू आवश्यक रूपमा स्कुलमा बसिरहनु भएको छ।
4: बाढीले घरहरू बनाएपछि होल्डिङ सेन्टर आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको

0: राष्ट्रीय संघीयता ने वस्तु विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का प्रमुख कार्यकारी धर्मराज उपेतीले सोधे
1: अस्थायी सिविलमा बसेकाहरूसँग कुरा गर्दाखेरि अब काम पानीमा सकसुक थालेको छ अब आपत्ति हुँदैन कहिले कहिले पानीको राम्रो व्यवस्था हुँदैन जस्तो यस्ता विषयहरूमा चाहिँ अब प्राधिकरणले के ध्यान पुर्याउँदैछ
2: त्यस्तो खालको चाहना राख्ने प्रभावितहरूले चाहिँ कहाँ गएर के गर्नु पर्यो
0: सम्बन्धित

Thank you.

ini kok tetap tadi ke tinggal lagi.

是不是有了？所以就准备了。

विभिन्न आइटमका मौसमी र बेमौसमी तरकारी तथा फलफुलहरू, फलफुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल, फुल